जनाउन चाहन्छौँ श्रोताहरूलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा श्रोताहरू अब सुनाउनेछौँ केही लोक

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले भन्नुभएको छ, भारतीय सशस्त्र बल उच्च स्तरको सतर्कतामा छ र आवश्यकता परे अपरेशन सिन्दूर 2.0 को लागि

0: तयार छ। म्यानमारका राष्ट्रपति ओ मिन आउनलाइन भारतको पाँच दिने भ्रमणमा बिहारको गया आइपुग्नुभयो। उहाँले बोधगयामा विश्व प्रसिद्ध महामोदी मन्दिरमा पूजा अर्चनामा नयाँ नेताको चुनाव गरिनेछ। बिहारमा आधी वर्षा र चट्याङको भिन्दाभिन्दै घटनामा सात मानिसहरूको ज्यान गएको छ। अमेरिकाका रक्षा मन्त्री पीट हेक्सेथले यदि सम्झौता पुग्ने प्रयास असफल भएमा अमेरिकी सेना इरान विरूद्ध सैन्य कार्यवाही पुनः शुरू गर्न पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। र भारत र इङ्ल्याण्ड बीच तीन म्याचहरूको श्रृङ्खलाको दोस्रो टी ट्वेन्टी महिला क्रिकेट म्याच आज ब्रिस्टलमा खेलिनेछ। अब समाचार विस्तारमा। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले भारतीय सेनाहरू उच्च सतर्कतामा रहेको र आवश्यकता परे अपरेशन सिन्दूर 2.0 लागि तयार रहेको बताउनु भएको छ। पुणेको खड्कवासल्स स्थित राष्ट्रिय रक्षा एकाडेमीमा 150 ब्याचको पासिङ आउट परेडलाई सम्बोधन गर्दै जनरल द्विवेदीले भन्नुभयो, अपरेशन सिन्दूरले उत्तेजनाको सटीक र दृढताका साथ जवाफ दिने भारतको क्षमता प्रदर्शन गरेको छ। उहाँले पासिङ आउट क्याडेटहरूलाई व्यावसायिकता, नेतृत्व र राष्ट्र सेवाको उच्च स्तर कायम गर्न आग्रह गर्नुभयो।
1: जहाँ तक ऑपरेशन सिंदूर की बात है, ये अभियान अभी जारी है। इसमें फिलहाल केवल अस्थायी रूप से संघर्ष विराम है, इसलिए भारतीय सशस्त्र बल ऑपरेशन सिंदूर 2.0 की संभावना को ध्यान में रखते हुए पूरी तैयारी कर रहे हैं। इस समय हमारा ध्यान तीनों सेनाओं के बीच बेहतर तालमेल बढ़ाने पर है। साथ ही हम भविष्य के युद्धों के लिए खुद को और अधिक सक्षम बना रहे हैं। जैसा कि मैंने पहले कहा था, आने वाले समय के युद्ध केवल जमीन, समुद्र और हवा तक सीमित नहीं रहेंगे।
0: यसैबीच पुडुचेरीका पूर्व उपराज्यपाल र प्रख्यात समाज सुधारक डाक्टर किरण वेदी 150 एनडीए पाठ्यक्रमको दीक्षान्त समारोहमा मुख्य अतिथि हुनुहुन्थ्यो। एकाडेमीबाट 353 जना क्याडेटले स्नातक उपाधि प्राप्त गरेका छन्। त्यस्तै मित्र राष्ट्रका 21 जना क्याडेटलाई पनि उपाधि प्रदान गरिएको छ। प्रमुख रक्षा अध्यक्ष जनरल अनिल चौहानले आज नयाँ दिल्ली स्थित राष्ट्रिय समर स्मारकमा तीनै सेवाहरूद्वारा दिएको गार्ड अफ अनरका साथ सैन्य सेवाबाट विदाई लिनुभयो। यो समारोह देशको सर्वोच्च सैन्य अधिकारीको रूपमा उहाँको प्रतिष्ठित कार्यकालको समापनको प्रतीक हो। समर स्मारकमा पुष्पाञ्जली अर्पित गरेपछि जनरल चौहानले तीनै सेवाद्वारा प्रस्तुत गार्ड अफ अनरका साथ अवकाश लिनु आफ्नो लागि ठूलो सम्मानको कुरा भएको
2: मेरे लिए ये बहुत सम्मान की बात है कि मुझे तीनों सेनाओं से गार्ड ऑफ ऑनर लेने का अवसर मिला। इसके लिए मैं तीनों सेनाओं और सेना मुख्यालय को धन्यवाद देता हूँ। गार्ड ऑफ ऑनर के समापन के साथ मैं वर्दी में अपने साथियों से विदाई लेता हूँ। मैंने वर्दी में अंतिम बार समर स्मारक पर पुष्प चक्र अर्पित किया। ये उन वीर सैनिकों को मेरी विनम्र श्रद्धांजलि है जिन्होंने देश की सेवा में सर्वोच्च बलिदान दिया।
0: चार दशकभन्दा बढी समय सेवा गरेपछि जनरल चौहानले आफ्नो कार्यकाल सन्तोषजनक र उत्कृष्ट भएको बताउनुभयो। 1981 भारतीय सेनामा कमिसन प्राप्त गर्ने जनरल चौहानले 40 वर्षभन्दा बढी समयसम्म राष्ट्रको सेवा गर्नुभयो र आफ्नो उत्कृष्ट सैन्य करियरमा धेरै महत्वपूर्ण कमान र स्टाफ पदहरू सम्हाल्नुभयो। उहाँलाई परम विशिष्ट सेवा मेडल, उत्तम युद्ध सेवा मेडल, अति विशिष्ट सेवा मेडल, सेना मेडल र विशिष्ट सेवा मेडलद्वारा सम्मानित गरिएको छ। लेफ्टिनेन्ट जनरल एनएस राजा सुब्रमणी जनरल चौहानको स्थान लिनुहुनेछ। म्यानमारका राष्ट्रपति ओ मिन आउनलाइन आज पाँच दिवसीय भारत भ्रमणको क्रममा बिहारको गया आइपुग्नु भएको छ। उहाँले बोधगया स्थित विश्व प्रसिद्ध महाबोधि मन्दिरको भ्रमण गर्नुभयो र पवित्र बौद्ध स्थलमा प्रार्थना गर्नुभयो। उहाँले बोधि वृक्षमुनि ध्यान पनि गर्नुभयो। भनिन्छ त्यहाँ भगवान बुद्धले ज्ञान प्राप्त गर्नुभएको थियो। राष्ट्रपतिले बकरावर स्थित ऐतिहासिक सुजाता मन्दिरमा पूजा गर्नुभयो र बोधगया स्थित बर्मी मठको भ्रमण पनि गर्नुभयो। उहाँका साथ वरिष्ठ अधिकारीहरू र बौद्ध प्रतिनिधिहरू सहित एक उच्चस्तरीय प्रतिनिधि पनि रहेको थियो। यसअघि बिहारका राज्यपाल लेफ्टनेन्ट जनरल सैयद अता हसनैन र राज्यका कृषि मन्त्री विजय कुमार सिन्हाले राष्ट्रपति लाइनको गया विमानस्थलमा स्वागत गर्नुभयो। राष्ट्रपतिको यो भ्रमण दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार, क्षेत्रीय सुरक्षा र साझा सांस्कृतिक विरासतलाई नयाँ

0: दिने दिशामा एक महत्वपूर्ण कदम हो। यसपछि राष्ट्रपति ओमिन आउनलाइन नयाँ दिल्ली प्रस्थान गर्नुहुनेछ। उहाँले आज साँझ विदेश मन्त्री डाक्टर एस जयशंकरसित भेटवार्ता गर्नुहुनेछ। म्यानमारका राष्ट्रपतिले भोलि म्यानमार भारत व्यापार मञ्चमा भाग लिने सम्भावना छ। सोमबार उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीका साथ दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ पार्ने चर्चा गर्नुहुनेछ। यस भ्रमण अन्तर्गत राष्ट्रपति ऊले व्यापार र उद्योग जगतसित सम्बन्धित वार्ताका लागि 2 जुनमा मुम्बईको भ्रमण पनि गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
2: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
1: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: अपराह्नको समाचारमा तपाईहरूलाई पुनः स्वागत छ। कर्नाटकका निवर्तमान मुख्यमन्त्री सिद्धारमैयाले आज साँझ 4 बजे बेंगलुरूमा कंग्रेस विधानसभा दल सीएलपीको बैठक डाक्नु भएको छ, जसमा नयाँ नेताको चुनाव गरिनेछ। राज्यपाल थावरचन्द गहलोतले सिद्धारमैयाको राजीनामा स्वीकार गर्दै नयाँ नेता चयन नभएसम्म कार्यवाहक मुख्यमन्त्रीको रूपमा काम चलाउन निर्देश दिनुभएको छ। हाम्रा संवाददाताले बताए अनुसार श्री डीके शिवकुमारलाई कंग्रेस विधानसभा पार्टीको नयाँ नेताको रूपमा औपचारिक रूपमा निर्वाचित हुने सम्भावना छ। कंग्रेसका 136 विधायकहरूलाई विधानसभा बैठकमा उपस्थित हुन भनिएको छ। एआईसीसी महासचिव तथा कर्नाटक प्रभारी रणदीप सिंह सुरजेवालाले कार्यवाहीको अवलोकन

0: लिएको थियो। जारी गरिएको सर्वेक्षण अनुसार भारतमा संस्थागत प्रसव 2019-देखि 2021 88.6% बढेर 2023-24 90.6% पुगेको छ। जम्मू कश्मीरमा अन्तर्राष्ट्रिय सीमामा बसोबास गर्ने मानिसहरूले सीमाको 15 किलोमिटरभित्रको अवैध संरचना र अनाधिकृत गतिविधिहरू हटाउने केन्द्र सरकारको निर्णयको स्वागत गरेका छन्। गृहमन्त्री अमित शाहले हालै भएको उच्चस्तरीय सुरक्षा समीक्षा बैठकमा यस्तो निर्णय गर्नुभयो। अर्निया, आरएस पुरा र सुचेतगढ लगायतका सीमावर्ती क्षेत्रका मानिसहरूले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने कुनै पनि गतिविधिलाई कडाईका साथ कार्यवाही गर्नुपर्ने बताएका छन्। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले सम्झौताका प्रयास असफल भएमा इरान विरूद्ध सैन्य कार्यवाही पुनः शुरू गर्न अमेरिकी सेना पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। एसियाको प्रमुख सुरक्षा मञ्च साङ्ग्रिला डायलगलाई सम्बोधन गर्दै हेक्सेटले भन्नुभयो, आवश्यक परेमा यस्ता कार्यवाही गर्न अमेरिकासित यस क्षेत्र र विश्वभरि पर्याप्त सैन्य भण्डार छ। उहाँले कुनै पनि आपतकालीन स्थितिको सामना गर्न देश पूर्ण रूपमा तयार रहेको बताउनुभयो। श्री हेक्सेटले भन्नुभयो, इरानसित संघर्षमा संलग्न भए पनि वाशिङटन एसिया प्रशान्त क्षेत्रप्रति आफ्नो प्रतिबद्धतामा दृढ छ। उहाँले अमेरिकाले आफ्नो रणनीतिक ध्यान हिन्द प्रशान्त क्षेत्रबाट नहटाएको बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा आफ्ना शीर्ष सल्लाहकारहरूसित 2 घण्टा भेटवार्ता गर्नुभएको छ। यसले इरानसित युद्ध विराम विस्तार गर्ने उद्देश्यले सम्झौताको सम्भावनाको बारेमा छलफल गर्यो। सिचु एसएन रूममा भएको बैठक कुनै स्पष्ट निर्णय नगरी समाप्त भयो। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायतले गोवाका जनतालाई राज्य स्थापना दिवसको अवसरमा बधाई दिनुभएको छ। सोसियल मिडिया पोस्टमा राष्ट्रपतिले गोवाको समृद्ध सांस्कृतिक सम्पदा र उत्कृष्ट आतिथ्यका लागि मात्र नभएर शिक्षा, प्रविधि, स्टार्टअप र दिगो विकासका क्षेत्रमा उल्लेखनीय प्रगतिका लागि पनि प्रसिद्ध रहेको बताउनुभयो। यस्तै प्रधानमन्त्री मोदीले यो राज्यको प्रगति र पहिचानका लागि अथक परिश्रम गर्ने सबैलाई सम्झने अवसर भएको बताउनुभयो। गोवा कला एकाडेमी पणजीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति सीपी राधाकृष्णनले गोवालाई एक आदर्श राज्यको रूपमा वर्णन गर्दै आफ्नो समृद्ध संस्कृति र सम्पदाको विकास र संरक्षणको बीचमा सफलतापूर्वक सन्तुलन कायम गरेको बताउनु भएको छ।
1: उपराष्ट्रपति सीपी राधाकृष्णन ने आज कहा कि गोवा इस बात का प्रेरणादायी उदाहरण है कि पहचान और प्रगति साथ साथ कैसे आगे बढ़ सकती हैं। पणजी के कला अकादमी में गोवा के 40वें राज्य स्थापना दिवस समारोह को संबोधित करते हुए उन्होंने कहा कि गोवा ने आधुनिक विकास को अपनाते हुए अपनी सांस्कृतिक जड़ों को सफलतापूर्वक संरक्षित रखा है। गोवा केवल एक पर्यटन स्थल नहीं बल्कि सांस्कृतिक आदान प्रदान, सामाजिक सद्भाव और बौद्धिक खुलेपन से निर्मित एक जीवंत सभ्यता है। इससे पहले उपराष्ट्रपति ने प्रसिद्ध कार्टूनिस्ट मारियो मिरांडा पर आधारित प्रदर्शनी का उद्घाटन किया। स्मारक डाक

0: पालमपुरमा राष्ट्रिय प्रविधि दिवस कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अरोमा मिशन र फ्लोरिकल्चर मिशन जस्ता पहलहरूको माध्यमबाट हिमालय क्षेत्रहरूमा केन्द्रित वैज्ञानिक हस्तक्षेपले अभूतपूर्व गति प्राप्त गरेको छ, जसले हिमालय राज्यहरू र केन्द्रशासित प्रदेशहरूमा कृषकहरू, महिलाहरू, युवाहरू, स्टार्टअप र उद्यमीहरूका लागि जीविकोपार्जनका अवसरहरू सृजना गरिरहेका छन्। यही संस्थानको ट्युलिप फूल अयोध्यामा प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्रीले चढाउनु भएको एक हिस्सा थियो भनी उहाँले बताउनुभयो। डाक्टर जितेन्द्र सिंहले संस्थानका विभिन्न सुविधाहरूको भ्रमण गर्नुभयो र वैज्ञानिकहरू, नवप्रवर्तकहरू, कृषकहरू, स्टार्टअप र सिएसआईआर आइएचबिटीद्वारा सञ्चालित विभिन्न हिमालयन तकनिकी मिशनहरूसँग सम्बन्धित उद्यमीहरूसँग कुराकानी गर्नुभयो। उहाँले हिमालयी जैविक स्रोतलाई औषधि, कल्याण, न्युट्रास्युटिकल्स, कस्मेटिक्स, फूलको खेती र कृषि जैव प्रविधि जस्ता क्षेत्रहरूका लागि व्यावसायिक रूपमा व्यवहार्य उत्पादन र प्रविधिहरूमा रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। कार्यक्रममा सिएसआईआरका महानिर्देशक र डिएसआईआरका सचिव डाक्टर एन कलेसेल्वी, वरिष्ठ वैज्ञानिकहरू र सिएसआईआर आइएचबिटीका अधिकारीहरू साथै उद्योग, शिक्षाविद, कृषक समुदाय र अनुसन्धान संस्थानहरूका प्रतिनिधिहरू उपस्थित थिए। सिएसआईआर आइएचबिटीलाई हिमालय जैविक विविधता, परम्परागत ज्ञान र व्यावसायिक नवीनताको बहुआयामलाई एकीकृत गर्ने एक अद्वितीय वैज्ञानिक संस्थाको रूपमा वर्णन गर्दै डाक्टर जितेन्द्र सिंहले हिमालयमा देखा परेको बताउनुभयो। उहाँले भन्नुभयो कि संस्थानको काम कृषि प्रविधि, जैव प्रविधि, पर्यावरण विज्ञान, पोषण प्रविधि, फार्मास्युटिकल्स र फर्मेन्टेसन प्रविधिहरूसहित विविध क्षेत्रहरूमा फैलिएको छ। अरोमा मिशनको सफलताको उल्लेख गर्दै मन्त्रीले भन्नुभयो, हिमाचल प्रदेश सुगन्धित जंगली गेन्दु तेलको उत्पादनमा देशको अग्रणी उत्पादकको रूपमा देखा परेको छ, जसले कृषकहरू अनि उद्यमीहरूका लागि पर्याप्त आय गरेको छ। उहाँले भन्नुभयो कि संस्थानले धेरै राज्य र केन्द्रशासित प्रदेशहरूमा सुगन्धित बाली खेतीलाई विस्तार गरेको छ र हिमालयको अवस्थाको लागि उपयुक्त ल्याभेन्डर र क्यामोमाइलको उन्नत प्रजातिहरू पनि विकास गरेको छ। फ्लोरिकल्चर मिशनको प्रभावमाथि प्रकाश पार्दै डाक्टर सिंहले भन्नुभयो कि सिएसआईआर आइएचबिटीले फूलको खेतीलाई हिमालयी क्षेत्रहरूमा जीविकोपार्जन र कृषि पर्यटनको महत्त्वपूर्ण स्रोतमा रूपान्तरण गर्न सहयोग गरेको छ। उहाँले स्थानीय कृषकहरूले खेती गरेको बल्बबाट विकसित हिमाचल प्रदेशको ट्युलिप गार्डन पहलको उल्लेख गर्नुभयो, जसले यस वर्ष 150,000 भन्दा अधिक पर्यटकहरूलाई आकर्षित गर्यो। उहाँले अझ भन्नुभयो, संस्थानद्वारा समर्थित पुष्प कृषि गतिविधिहरूले हिमाचल प्रदेश, लद्दाख, उत्तराखण्ड, पन्जाब र हरियाणाका हजारौं कृषकहरूलाई लाभ पुर्याइरहेको छ। मन्त्रीले हिङ, केसर, दालचिनी र भिक्षु फलको खेतीको माध्यमबाट आत्मनिर्भर भारतको परिकल्पना अन्तर्गत आयात प्रतिस्थापनको लागि संस्थानको योगदानको पनि उल्लेख गर्नुभयो।
1: श्रोताहरू, अब सुनाउनेछौँ हिन्दी सिनेमाका गीतहरू। त प्रथम प्रस्तुति स्वीकार्नुहोस्। मोहब्बत चलचित्रबाट गुञ्जनेश्वर रहेको छ विनोद राठोड अनि सोनु निगमको।

त श्रोताहरू अर्को प्रस्तुति स्वीकार्नुहोस्। बेखुदी चलचित्रबाट गुन्जने स्वर रहेको छ आशा भोसले अनि कुमार सानुको।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मंगोलियामा आयोजना हुने पवित्र प्रदर्शनी कार्यक्रममा भगवान बुद्धका दुई प्रमुख शिष्य अरहन्त सारिपुत्र र अरहन्त मौद्गल्यायनको पवित्र अवशेष लिएर भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। संस्कृति मन्त्रालयको तत्त्वावधानमा कार्यक्रम आयोजना हुन लागेको हो। मध्य प्रदेशको साँची विहार चैत्यमा संरक्षित यी पवित्र अवशेषहरू जुन 9 मंगोलियामा राखिनेछ। भारतीय र मंगोलिया बीचको सदियौं पुरानो सभ्यता र बौद्ध सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले यस आध्यात्मिक र सांस्कृतिक भ्रमणको उद्देश्य राखिएको छ। युनेस्को विश्व सम्पदा स्थल साँची स्तूपसँग सम्बन्धित यी पवित्र अवशेषहरू संसारभरका बौद्ध मार्गीहरूका लागि ठूलो श्रद्धाका विषय हुन्। यो भारत र मंगोलिया बीचको सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई अझ बलियो बनाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पहलमा गरिएको हो। यसैबीच राज्यपाल आचार्य शनिबार पूर्ण राजकीय सम्मानका साथ पवित्र अवशेष लिएर प्रस्थान गर्नु हुनेछ। मंगोलियामा हुने प्रदर्शनीमा ठूलो संख्यामा भक्त, भिक्षु, विद्वान र आध्यात्मिक अनुयायीहरूले यी पवित्र अवशेषहरूको भ्रमण गर्नेछन् र श्रद्धाञ्जली अर्पण गर्नेछन्। यस कार्यक्रमलाई भारत र मंगोलिया बीचको साझा बौद्ध विरासत र गहिरो मित्रताको प्रतीकको रूपमा हेरिएको छ। राज्यपाल आचार्य 3 जुनमा भारत फर्कने अपेक्षा गरिएको छ। भारतीय रेलवे मजदुर संघले नयाँ नीति अन्तर्गत 30,000 रेलवे पोस्ट खारेज गर्ने भारतीय रेलवे बोर्डको निर्णयको विरोधमा प्रदर्शन गरेको छ। हिजो गुवाहाटीको मालीगाउँमा रहेको नर्थ इस्ट फ्रन्टियर रेलवेको मुख्यालय अगाडि युनियनले विरोध प्रदर्शन गरेको थियो। प्रदर्शनमा ठूलो संख्यामा रेलवे कर्मचारी र संगठनका सदस्यहरू सहभागी भए र आफ्नो आक्रोश व्यक्त गरे। असम र मेघालय 200 पुरानो अन्तर्राज्य सीमा विवादको स्थायी समाधानको लागि सीमा निर्धारण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन सहमत भएका छन्। लोकसेवा भवनमा दुई राज्यका मुख्यमन्त्रीहरूबीच भएको उच्च स्तरीय बैठकमा यो निर्णय लिएको हो। बैठकमा मेघालयका मुख्यमन्त्री कोनराड सङ्गमालाई आसामका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले स्वागत गर्नुभयो। असममा नयाँ सरकार गठन भएपछि दुई राज्यबीच यो पहिलो औपचारिक उच्च स्तरीय वार्ता भएको विश्वास गरिएको छ। बैठकमा दुवै नेताले दोस्रो चरणको सीमा विवादको प्रगतिको समीक्षा गर्दै बाँकी विवादित क्षेत्रमा स्थलगत सर्वेक्षण र प्रशासनिक समन्वयलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए। दुई राज्यबीचको करिब 884 किलोमिटर लामो साझा सीमाका कैयौं भागमा अझै पनि विवाद कायमै छ। बैठकमा सीमा विवाद बाहेक पूर्वाधार विकास, सडक तथा यातायात सञ्जाल, व्यापार र क्षेत्रीय आर्थिक विकासका बारेमा विस्तृत छलफल भएको थियो। दुवै मुख्यमन्त्रीहरूले क्षेत्रीय विकासका लागि पूर्वोत्तर राज्यहरूबीच राम्रो समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। असम मिजोरम सीमामा सुरक्षा बलले लगभग 18 करोड बराबरको याबा ट्याब्लेट बरामद गरेको छ भने यस घटनामा 1 पक्राउ परेका छन्। पुलिसका अनुसार अवैध लागु औषध तस्करीले सूचना प्राप्त भएपछि सुरक्षा बलले असम मिजोरम सीमामा चेकपोइन्ट अपरेसनको क्रममा यो ठूलो सफलता हात पारेको थियो। स्वतन्त्र साक्षीहरूको उपस्थितिमा गाडीको जाँच र सम्पूर्ण प्रक्रियाको भिडियोग्राफीले 60,000 शङ्कास्पद याबा ट्याब्लेट र एक मोबाइल फोन बरामद गर्यो। डिडीके किटको परीक्षण गर्दा फेला परेका ट्याब्लेटमा मेथाफेटामाइन भेटिएको छ। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले हिजो इटानगरको नागरिक सचिवालयमा नयाँ राज्य आपतकालीन सञ्चालन केन्द्र तथा राज्य आपदा व्यवस्थापन प्राधिकरण कार्यालय भवनको शिलान्यास गर्नुभयो। कार्यक्रममा विधायक तेची कासो, नाकाप नालो र रोडे बुई लगायतको विशेष उपस्थिति रहेको थियो। यस परियोजनालाई अरुणाचल प्रदेश आपदा प्रबन्धन व्यवस्थालाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ। यसैबीच मुख्यमन्त्री खाण्डुले यस अत्याधुनिक सुविधाहरूले आपत पूर्व तयारी र आपतकालीन प्रतिक्रिया क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ। आगामी एसईओसी कम एसडीएमए भवनमा विपद र आपतकालीन अवस्थामा समन्वित र कुशल प्रतिक्रिया सुनिश्चित गर्न एकै छानामुनि उन्नत नियन्त्रण कक्ष, आधुनिक सञ्चार प्रणाली, सम्मेलन कक्षहरू र आपतकालीन अपरेसनका पूर्वाधार हुनेछन्। अरुणाचल प्रदेश सरकारले अनुसूचित जनजाति बचाओ आन्दोलनले उठाएका चार प्रमुख मागहरू अरुणाचल आदिवासी मञ्च सामुदायिक संगठन अखिल अरुणाचल प्रदेश विद्यार्थी संघ अनुसूचित जनजाति बचाओ आन्दोलन समिति र सरकारले कानूनविद संघको छलफलपछि अधिकार सम्पन्न समिति गठन भएको छ। मुख्यमन्त्री पेमा खाण्डुले यी समितिहरू अरुणाचल प्रदेशमा लागू हुने बताउनु भएको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह्न 3:45 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: श्रोताहरू, अब प्रस्तुत छ कार्यक्रम गीत संगीत अन्तर्गत लोक तथा आधुनिक गीतहरू। सर्वप्रथममा सुनाउनेछौ श्रोताहरू नरबहादुर रेगाईको स्वरमा केही लोकगीतहरू।

श्रोताहरु अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् पेमा लामाको स्वरमा सङ्गीत रचना छ राजु सुन्दासको

श्रोताहरू अहिले सुन्नुभयो नम्रता बलको स्वरमा। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् पेमा लामाको स्वरमा यो गीत।

0: अभियान अभी जारी है। इसमें फिलहाल केवल अस्थायी रूप से संघर्ष विराम है, इसलिए भारतीय सशस्त्र बल ऑपरेशन सिंदूर 2.2 की संभावना को ध्यान में रखते हुए पूरी तैयारी कर रहे हैं। इस समय हमारा ध्यान तीनों सेनाओं के बीच बेहतर तालमेल बढ़ाने पर है, साथ ही हम भविष्य के युद्धों के लिए खुद को और अधिक सक्षम बना रहे हैं। जैसा कि मैंने पहले कहा था, आने वाले समय के युद्ध केवल जमीन, समुद्र और हवा तक सीमित नहीं रहेंगे।
1: यसैबीच पुडुचेरीका पूर्व उपराज्यपाल र प्रख्यात समाज सुधारक डाक्टर किरण वेदी 150 एनडीए पाठ्यक्रमको दीक्षान्त समारोहमा मुख्य अतिथि हुनुहुन्थ्यो। एकाडेमीबाट 353 जना क्याडेटले स्नातक उपाधि प्राप्त गरेका छन्। त्यस्तै मित्र राष्ट्रका 21 क्याडेटलाई पनि उपाधि प्रदान गरिएको थियो। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि एक दिने भ्रमणका लागि केरला जानुहुने भएको छ। उहाँले कोटायाममा मलयालम दैनिक दीपिकाको 140 स्थापना दिवस समारोहको उद्घाटन गर्नुहुनेछ भने कन्नूरमा राज्यसभाका सांसद सी सदानन्दन मास्टरद्वारा आयोजित कार्यक्रममा पनि सहभागी हुनुहुनेछ। उपराष्ट्रपतिको भ्रमणलाई मध्यनजर गर्दै राज्यमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ। केन्द्रीय इलेक्ट्रोनिक्स एवं सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले आज ग्रेटर नोएडाको सूरजपुरमा लोहुमको भ्रमण गर्नुभयो। यसले महत्वपूर्ण खनिज र उन्नत सामग्री उत्पादन गर्दछ। पत्रकारहरूसँग कुरा गर्दै श्री वैष्णवले भन्नुभयो, लिथियम ब्याट्री र स्थायी चुम्बकहरूले धेरै आधुनिक प्रविधिहरूमा महत्वपूर्ण भूमिका खेल्छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण तिनीहरू भारतमा उत्पादन गरिनुपर्छ र तिनीहरूको प्रविधि स्वदेशी रूपमा विकास गरिनुपर्छ। यही भिजन अनुरूप लोहम नामक युवा स्टार्टअपले जटिल प्रविधि विकास गर्न सफल भएको उहाँको भनाइ छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। भारतीय हज मिशनले पहिलो पटक सऊदी हज र उम्रा मन्त्रालयबाट हज समन्वय र सञ्चारमा उत्कृष्टताको लागि दुई प्रतिष्ठित लबैतुम पुरस्कार प्राप्त गरेको छ। यसको जानकारी अल्पसंख्यक मामिला मन्त्री किरण रिजिजुले दिनुभएको छ। सोसियल मिडिया पोस्टमा श्री रिजिजुले भन्नुभयो, हजको सफल आयोजनले अल्पसंख्यक मामिला मन्त्रालय, भारतीय हज समिति र सऊदी अरबमा भारतका राजदूत जेद्दामा महावाणिज्य दूतको नेतृत्वमा भारतीय हज मिशन बीचको सहज समन्वयलाई दर्शाउँदछ। केन्द्रीय उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरण मन्त्री प्रहलाद जोशीले केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरणले यूपीएससी सिभिल सेवा परीक्षा 2023 नतिजाको बारेमा भ्रामक विज्ञापन दिएको आरोप मा एक निजी कोचिङ सेन्टरलाई 7,00,000 जरिवाना लगाएको बताउनुभयो। एक सोसियल मिडिया पोस्टमा श्री जोशीले यो कार्यले कोचिङ क्षेत्रमा पारदर्शिता, जवाबदेहिता र निष्पक्ष व्यवहार सुनिश्चित गर्ने सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बताउनुभयो। उहाँले भन्नुभयो, प्राधिकरणले अहिलेसम्म कोचिङ संस्थानहरूलाई 60 अधिक नोटिस जारी गरेको छ भने 1,46,00,000 जरिवाना लगाएको छ। प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले भारतमा चुनाव संविधान, चुनाव कानून र निर्वाचन आयोगले जारी गरेको पारदर्शी दिशानिर्देशहरू अनुसार सञ्चालन हुने बताउनुभयो। नयाँ दिल्लीस्थित भारतीय अन्तर्राष्ट्रिय लोकतन्त्र र चुनाव प्रबन्धन संस्थानमा भारतीय निर्वाचन आयोगको प्रतिनिधित्व गर्ने वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै श्री कुमारले भन्नुभयो, पारदर्शिता, जवाबदेही र स्वतन्त्र एवं निष्पक्ष मतदान सुनिश्चित गर्नका लागि लोकसभा चुनावको समयमा 1,08,00,000 कर्मचारीहरू परिचालन गरिएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले भनेको छ, यसको पोस्ट रिजल्ट एक्टिभिटी पोर्टल सोमबार 1 जुनदेखि सक्रिय हुनेछ। आवेदन भर्नको लागि इच्छुक विद्यार्थीहरूको उत्तर पुस्तिकाहरूको सत्यापन र पुनर्मूल्याङ्कनको पारदर्शी प्रक्रिया सुनिश्चित गर्नको लागि यो पोर्टल सुरु गरिएको हो। यसबाट मूल्याङ्कनको सर्वोच्च मानदण्ड स्थापित हुनेछ। बोर्डले भनेको छ, विद्यार्थीहरूले कुनै पनि जानकारीको लागि सीबीएसईको टेली परामर्श हेल्पलाइन 1800 11 8004 र रिजल्ट सीबीएसई 2026@cbsc.in मा सम्पर्क गर्न सक्नेछन्। लोकसभा अध्यक्ष ओम बिरलाले हिन्दी पत्रकारिता दिवसको अवसरमा हिन्दी भाषाप्रति समर्पित पत्रकार, लेखक र बुद्धिजीवीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री बिरलाले हिन्दी पत्रकारिताले सामाजिक चेतना जगाउ

0: ने लोकतन्त्रलाई सुदृढ पार्ने र जनताको भावनालाई आवाज दिने शक्तिशाली माध्यमको रूपमा काम गरेको बताउनुभयो। अमेरिकी रक्षा मन्त्री पिट हेक्सेटले सम्झौताका प्रयास असफल भएमा इरान विरूद्ध सैन्य कार्यवाही पुनः सुरु गर्न अमेरिकी सेना पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ। एसियाको प्रमुख सुरक्षा मञ्च शाङ्गिला डायलगलाई सम्बोधन गर्दै हेक्सेटले भन्नुभयो, आवश्यक परेमा यस्ता कार्यवाही गर्न अमेरिकासँग यस क्षेत्र र विश्वभरि पर्याप्त सैन्य भण्डार छ। सिङ्गापुर ओपन सुपर 750 टुर्नामेन्टको सेमिफाइनलमा भारतका मिक्स डबल्स जोडी ध्रुव कपिला र तनिषा कास्ट्रोको जोडीले जापानका साइका होबारा र युची सिमोगामीको जोडीसँग प्रतिस्पर्धा गर्दैछन्। हिजो क्वार्टर फाइनलमा मलेसियाका चेन ताङजी र तो ई वेको जोडीलाई पराजित गर्दै भारतीय जोडीले सेमिफाइनलमा स्थान बनाएका थिए। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। म्यानमारका राष्ट्रपति उम मिन औलाइन भारतको 5 दिने भ्रमणका लागि आज बिहारको गया आइपुग्नुभयो। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले भारतीय सेनाहरू उच्च सतर्कतामा रहेको र आवश्यक परे अपरेसन सिन्दुर 2.0 लागि तयार रहेको बताउनु भएको छ। केन्द्रीय इलेक्ट्रोनिक्स एवं सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले लिथियम ब्याट्री र स्थायी चुम्बकहरूले धेरै आधुनिक प्रविधिहरूमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। अनि सिङ्गापुर ओपनको सेमिफाइनलमा भारतका मिक्स डबल्स जोडी ध्रुव कपिला र तनिषा क्रास्टोको जोडीले जापानका साइका होबारा र युची सिमोगामीको जोडीसँग प्रतिस्पर्धा गर्नेछन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: त श्रोताहरू, अब प्रस्तुत छ लता मङ्गेशको स्वरमा देशभक्ति गीत।